नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। जनकुमारी शर्माबाट। राज्यमा सार्वजनिक शिक्षा क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीले हालसम्म विभिन्न चरणहरूमा 1100 नयाँ विद्यालय भवनहरूको निर्माण प्राय सम्पूर्ण भएको छ। यो स्वतन्त्रतापछिको अवधिमा एकदमै सकारात्मक कदम हो। यो विद्यालयहरूको निर्माणको लागि

राज्य सरकारले 5,000 करोड रुपियाँ लागत गरेको छ भन्दै हिजो जोरहाटमा मुख्यमन्त्रीले प्रकाश गर्नुभएको थियो। साथै आगामी 5 वर्षमा राज्य सरकारले वार्षिक 100 नयाँ विद्यालय भवनहरू निर्माण गर्ने कुरालाई पनि बताएको छ। हिजोदेखि जोरहाटको सम्मेलन केन्द्रमा 2 दिने कार्यसूचीले जिल्ला उपायुक्तहरूको सम्मेलन अनुष्ठित भएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा सम्मेलनको अतिथि रहनुभएको थियो। उक्त सम्मेलनमा समग्र विकास, राजस्व, सार्वजनिक सुविधा र मुद्दाहरू, पूर्वाधार विकास, कानून व्यवस्थाको स्थिति, राज्य र केन्द्र सरकारका योजनाहरूको रूपायण लगायत विभिन्न विभागको उन्नयनमूलक कामकाजहरूको बारे छलफल गरिएको थियो। सम्मेलनमा राज्य सरकारका धेरै मन्त्रीहरू, मुख्य सचिव डाक्टर रवि कोटार उपरान्त विभिन्न विभागका उच्च स्तरीय विषय, स्वायत्त परिषदका उच्च अधिकारीहरू, राज्यका सबै जिल्लाका आयुक्त र समजिल्ला आयुक्त लगायत जिल्ला प्रशासनका विषयहरू पनि उपस्थित थिए। उल्लेख छ कि नयाँ सरकारले पदभार ग्रहण गरेपछि यो राज्यको जिल्ला अन्तर्भुक्तहरूको पहिलो बैठक हो। मुख्यमन्त्री हिजो 3 दिवसीय भ्रमणमा जोरहाट उपस्थित हुनुभएको छ। भारत र नेपालको पछिल्लो मूल्याङ्कनले विश्वका 4,075 एक सिङ्गे गैँडामध्ये 80% आसामको ब्रह्मपुत्र उपत्यकामा रहेको थाहा लागेको छ। काजिरङ्गा राष्ट्रिय निकुञ्जमा 2,600 भन्दा धेरै गैँडा छन् र विगत समयमा विश्वको एक सिङ्गे गैँडा संरक्षणको धेरै वर्ष अतिक्रम गर्दै असमले इतिहास रचेको छ भन्ने मूल्याङ्कनमा थाहा लागेको छ। जरिपद्वारा प्रकाश पाए अनुसार भारतमा 3,323 र नेपालमा 752 एक सिङ्गे गैँडा रहेको जानकारी प्राप्त भएको छ। राज्यको वन विभागले तथ्य अनुसार सन् 2016 काजिरङ्गामा गैँडा हत्या र हत्याको चेष्टा प्राय 86% कम्ती भएको बताएको छ। अर्कोतिर राज्यमा विलुप्त विरल प्रजातिको नल सुँगुरको संख्या 6 वटाबाट 198 भएको छ भनी मुख्यमन्त्री हिमन्त विश्व शर्माले एउटा सञ्चार माध्यममा प्रकाश गर्नुभएको छ। समग्र देश लगायत असममा पनि आज धर्मीय परम्पराको साथ सिद्धिदाता विघ्ननाशक गणेश देवताको पूजा अर्चना गरिएको छ। गुवाहाटीमा धेरै जग्गा गणेश मन्दिरहरूमा भक्तगणको भिडभाड देखिएको छ। साथै राज्यका धेरै प्रान्त लगायत नलबाडीको अज्ञाठुरी मन्दिर र ग्वालपाडामा पनि दिनभरिको कार्यसूचीले गणेश चतुर्थी मनाएको समाचार पाइएको छ। असम साहित्य सभाले सुधाकण्ठ भूपेन हजारिकाको गीतहरूलाई तमिल, तेलुगु, मलयालम, पन्जाबी, मराठी, गुजराती, कङ्कणी र संस्कृत सहित 9 भाषामा अनुवाद गर्ने निर्णय गरेको छ। हिजो उदालगुडीमा आयोजित आसाम साहित्य सभाको 6 केन्द्रीय कार्यकारी सम्मेलन र जनगोष्ठी समारोहको समापन समारोहले यो निर्णयलाई अनुमोदन गरेको छ। साथै असम साहित्य सभाले आउँदो 18 नोभेम्बर अर्थात् जुबिन गर्गको जन्मदिनलाई जुबिन दिवस हिसाबले मनाउने सिद्धान्त गरेको छ। त्यसै दिन कलाकारको 100 गीतहरूको सङ्ग्रह प्रकाश गरिनेछ। राज्यका प्रत्येक जिल्लामा प्राय 10,000 कलाकारले जुबिन गर्गको मायाविनी गीत प्रस्तुत गर्नेछन् भन्दै असम साहित्य सभाको सभापति डाक्टर बसन्त कुमार गोस्वामीले हिजो सञ्चार माध्यममा प्रकाश गर्नुभएको छ। नगाउँ लोकसभा उपनिर्वाचनका लागि मनोनयन पत्र दाखिलको अन्तिम एक दिन रहेकोमा राजनैतिक टोलीहरूको प्रचार जारी छ। समष्टिको बीजेपी प्रार्थी देवाशिष शर्माले विभिन्न ठाउँका दलीय सभामा सहभागी हुँदै मतदाताहरूसँग भेटघाट गर्नुभएको छ। 16 सेप्टेम्बरमा प्रार्थीले मनोनयन पत्र दाखिल गर्नेछन् भन्दै जान्न दिनुभएको छ। हिजो बीजेपीको नगाउँ जिल्ला अन्तर्गत सामुगुरी समष्टि गडाजान मण्डलको उद्योगमा योगदान कार्यसूची र सार्वजनिक सभा अनुष्ठित भएको थियो। अर्कोतिर मन्त्री पीयूष हजारिका र बीजेपी असम प्रदेशको साङ्गठनिक साधारण सम्पादक रविन्द्र राजुको उपस्थितिमा नगाउँ सहरको खगेन महन्त प्रेक्षागृहमा बीजेपीको नगाउँ बटद्रवा समष्टिको विशेष साङ्गठनिक सभा अनुष्ठित भएको थियो। जानकारी अनुसार कङ्ग्रेस दलले अहिलेसम्म समगोष्ठीको लागि कुनै प्रार्थी घोषणा गरेको छैनन्। उल्लेख छ कि आगामी 6 अक्टोबरमा नगाउँ लोकसभा समष्टिको उपनिर्वाचन अनुष्ठित हुनेछ। इच्छुक प्रार्थीले आउँदो 16 सेप्टेम्बरसम्म मनोनयन पत्र दाखिल गर्न सक्नेछन् र 9 अक्टोबरमा मतगणना हुनेछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 43 सेकेन्ड हुनुको साथै सम्पूर्ण दिदीबहिनीलाई तथा श्रोताबिन्दमा हरतालिका तिजको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा सुन्नुहोस् रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् यनकुमारी शर्माबाट। सोनितपुर जिल्लाको तेजपुर, ढेकियाजुली, ठेलामारा, चारद्वार र नौद्वार राजचक्रमा रिक्त भएका मोट 43 वटा गाउँ प्रधान पदका लागि आवेदन मागिएको छ। महिना वेतन 14,000 रुपियाँ र प्रार्थी 10 औँ कक्षा उत्तीर्ण भएको हुनुपर्छ। प्रार्थीको उमेर 30 वर्षबाट 65 वर्षभित्र हुनुपर्छ। प्रार्थी संकृत चक्रमा अर्थात् स्थायी सम्पत्ति भएको हुनुपर्छ। सम्पूर्ण जानकारीका लागि प्रार्थीले sonitpur.gov.in यो वेबसाइट हेर्न सक्नेछन्। इच्छुक प्रार्थीले निर्दिष्ट पपत्र पूर्ति गर्दै जरुरी कागजसँग आगामी 15 सेप्टेम्बर बेलुकी 5 बजेभित्र सोनितपुर जिल्लाको आयुक्तको कार्यालय कानङ्गो शाखामा जम्मा दिनुपर्छ। ब्याङ्क अफ बडोडा नामक प्रतिष्ठानमा खाली भएको 1,100 वेल्थ एक्जुकेटिभ र क्रेडिट एनालिस्ट पदका लागि आवेदन मागिएको छ। वेल्थ एक्जुकेटिभ पदको सङ्ख्या 1,000, प्रार्थी स्नातक हुनुपर्छ र म्युचुअल फन्ड डिस्ट्रिब्युटर, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस डिस्ट्रिब्युटर आदि विषयमा सर्टिफिकेट रहेको हुनुपर्छ। प्रार्थीको उमेर 22 वर्षबाट 32 वर्षभित्र हुनुपर्छ। क्रेडिट एन्जलिस्ट पदको सङ्ख्या 100, प्रार्थी स्नातक हुनको उपरान्त चार्टर एकाउन्ट हुनुपर्छ। उमेर 21 वर्षबाट 33 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट रहेको छ bankofbaroda.bank.in। आवेदनको अन्तिम तारिक 24 सेप्टेम्बर। केन्द्रीय लोकसेवा आयोगले कम्बाइन जियो साइन्टिस्ट एक्जामिनेसन सन् 2027 आयोजन गरेको छ। यसकोद्वारा जियोलोजिस्ट, जियोफिजिस्ट, केमिस्ट आदि कतिपय वर्गका मोट 127 पदका लागि प्रार्थी चयन गरिनेछ। प्रार्थीको उमेर 21 वर्षबाट 32 वर्षभित्र हुनुपर्छ र सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट रहेको छ upsc.gov.in। आवेदनको अन्तिम तारिक 22 सेप्टेम्बर। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार। आजलाई पुरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब हामी प्रस्तुत गर्दैछौँ वार्ताको कार्यक्रम र वार्ताकार हुनुहुन्छ आशा देवी।
1: तीज नेपाली हिन्दू नारीहरूको एक महान र महत्त्वपूर्ण चाड हो। आज हामी नेपाली तथा गोर्खा समुदायको एक अत्यन्त महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र भावनात्मक पर्व हरितालिका तीज अर्थात् तीज पर्वका बारेमा चर्चा गर्नेछु। भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी तथा गोर्खा समुदायका मानिसहरूले तीज पर्वलाई विशेष श्रद्धा र उत्साहका साथ मनाउँदै आएका छन्। यो पर्व विशेष गरी महिलाहरूको महान पर्वका रूपमा परिचित छ। तीजले केवल धार्मिक आस्था मात्र होइन, महिलाहरूको भावना, परिवार प्रतिको प्रेम, सामाजिक एकता तथा सांस्कृतिक पहिचानलाई समेत जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। हरितालिका तीज हिन्दू धर्मसँग सम्बन्धित पर्व

0: वह पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई पति प्राप्त गर्नका लागि कठोर तपस्या र व्रत बसेकी थिइन्। माता पार्वतीको अटल श्रद्धा समर्पण र तपस्याबाट प्रसन्न भएर भगवान शिवले उहाँलाई पत्नीका रूपमा स्वीकार गर्नुभएको विश्वास गरिन्छ। यही धार्मिक आस्था र विश्वाससँग जोडिएर हरितालिका तीज पर्व मनाउने परम्परा चली आएको पाइन्छ। तीज पर्व विशेष गरी विवाहित तथा अविवाहित महिलाहरूका लागि महत्वपूर्ण मानिन्छ। विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सुख समृद्धिको कामना गर्दै व्रत बस्ने गर्दछन्। त्यस्तै अविवाहित युवतीहरूले असल जीवनसाथी प्राप्त होस् भन्ने कामना गर्दै व्रत तथा पूजा गर्ने परम्परा रहेको छ। दर खाने कार्यक्रम पछि तीजको दिन धेरै महिलाहरू निराहार वा आफ्नो स्वास्थ्य अनुसार व्रत बस्ने गर्दछन्। बिहानै स्नान गरी भगवान शिव र माता पार्वतीको पूजा तथा आराधना गर्ने परम्परा रहेको छ। मन्दिरहरूमा पनि धेरै भक्तजनहरूको भिड देख्न पाइन्छ। त्यसैले तीज पर्व केवल व्रत पूजा र नाचगानमा मात्र सीमित हुनु हुँदैन। यो पर्व महिला सम्मान, आत्मसम्मान र सामाजिक एकताको सन्देश दिने अवसर पनि बन्नुपर्छ। आजको समयमा चाड पर्व मनाउने शैलीमा परिवर्तन आएको छ। सामाजिक सञ्जाल, आधुनिक सङ्गीत र नयाँ फेसनले तीज पर्वलाई पनि प्रभावित गरेको छ। परिवर्तन स्वाभाविक हो, तर परिवर्तनको नाममा हाम्रो मौलिक संस्कृति, परम्परा र संस्कार हराउनु हुँदैन। तीजको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको सांस्कृतिक र सामाजिक महत्त्व हो। वर्षभरि घर परिवार र विभिन्न जिम्मेवारीमा व्यस्त रहने महिलाहरू तीजको अवसरमा माइती घर जाने, दिदी बहिनी तथा साथीभाइसँग भेटभाट गर्ने र आफ्ना सुख दुःख साटासाट गर्ने अवसर प्राप्त गर्दछन्। यस पर्वले पारिवारिक सम्बन्धलाई अझै बलियो र आत्मीय बनाउने काम गर्दछ। तीज आउनुभन्दा अगाडि नै गाउँघर तथा सहरका नेपाली समुदायमा छुट्टै रौनक देख्न पाइन्छ। महिलाहरू रातो, हरियो तथा विभिन्न रङका सुन्दर पहिरनमा सजिन्छन्। चुरा पोते, तिलहरी तथा विभिन्न गर गहनाले सिङ्गारिएर महिलाहरू तीजका गीतमा रमाउने गर्दछन्। तीजको गीत र नृत्य पनि यस पर्वको अत्यन्त महत्त्वपूर्ण पक्ष हो। परम्परागत तीज गीतमा महिलाहरूले आफ्नो जीवनका सुख दुःख, प्रेम, परिवार, समाज तथा विभिन्न अनुभवहरूलाई गीतका माध्यमबाट व्यक्त गर्ने गर्दछन्। पहिले तीजका गीतहरूमा समाजका वास्तविक कथा, महिलाहरूका पीडा, माइती घरको सम्झना, परदेशमा रहेका परिवारजनको याद तथा सामाजिक समस्याहरू समेटिने गर्थे। आज पनि धेरै ठाउँमा यो परम्परा जीवित रहेको छ। तीज पर्वको अर्को महत्त्वपूर्ण परम्परा हो दर खाने कार्यक्रम। व्रत बस्नु अघि महिलाहरू तथा परिवारका सदस्यहरू मिलेर विभिन्न परिकार खाने गर्दछन्। यस अवसरमा घरमा मिठा मिठा परिकार तयार गरिन्छ र व्रत बस्नु अघि महिलाहरू तथा परिवारका सदस्यहरू मिलेर विभिन्न परिकार खाने गर्दछन्। यस अवसरमा घरमा मिठा मिठा परिकार तयार गरिन्छ र परिवार तथा आफन्तजनसँग मिलेर रमाइलो गरिन्छ। दर खाने परम्पराले परिवार तथा समाजमा आपसी प्रेम बढाउने काम गर्छ। हरितालिका तीज
1: श्रोतागण, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो एउटा वार्ता। श्रोतागण, आज हिन्दी दिवस हो, त्यसको उपलक्ष्यमा सुन्नु छोटकरीमा एउटा वार्ता। आज हामी यहाँ हिन्दी दिवसको विशेष अवसरमा केही विचार प्रस्तुत गर्न गइरहेका छौँ। हरेक वर्ष सेप्टेम्बर 14 तारिकका दिन भारतभरि हिन्दी दिवस मनाइन्छ। सन् 1949 सेप्टेम्बर 14 भारतीय संविधान सभाले हिन्दी भाषालाई देवनागरी लिपिमा सङ्घको राजभाषाका रूपमा स्वीकार गरेको ऐतिहासिक दिनको स्मरण मै

हिन्दी दिवस मनाउने गरिन्छ। हिन्दी केवल एउटा भाषा मात्रै होइन, यो भारतको विविध सांस्कृतिक परम्परा र भावनालाई जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो। भारत अनेक भाषा, जाति, धर्म र संस्कृतिहरूको देश हो। यस्तो विविधताबीच भाषाले मानिसलाई एक अर्कोसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेल्छ। हिन्दी भाषा पनि सम्पर्क र संवादको एउटा सशक्त माध्यम बनेको छ। हिन्दी साहित्य पनि अत्यन्त समृद्ध छ। कवीर, तुलसीदास, प्रेमचन्द, महादेवी वर्मा जस्ता महान साहित्यकारहरूले हिन्दी भाषा र साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्। कविता, कथा, उपन्यास, नाटक तथा चलचित्रका माध्यमबाट हिन्दी भाषाले आफ्नो छुट्टै पहिचान बनाएको छ। आजको आधुनिक र डिजिटल युगमा पनि हिन्दी भाषाको महत्त्व निरन्तर बढिरहेको छ। सामाजिक सञ्चार, टेलिभिजन, रेडियो, चलचित्र तथा इन्टरनेटका माध्यमबाट हिन्दी भाषा विश्वभरि फैलिरहेको छ। हिन्दी दिवसले हामीलाई आफ्नो भाषा, संस्कृति र साहित्यप्रति सम्मान गर्ने प्रेरणा दिन्छ, साथै भारतका सबै भाषाहरूको सम्मान पूर्ण पनि उत्तिकै आवश्यक छ। हाम्रो देशको विविधतामा नै हाम्रो सुन्दरता र शक्ति रहेको छ। अन्तमा हिन्दी दिवसको